0: कॉस्मेटिक वसीम कॉस्मेटिक्स वाला सरा अदनान कॉस्मेटिक और फसल कॉस्मेटिक्स वाला सरा समूह तमाम आसमानी प्रोडक्ट्स तेरे जी अशव्य अड्डे के शहजाद कॉस्मेटिक एंड मेडिकल स्टोर वाला सरा मोहब्बत खान जनरल स्टोर अमानकई अड्डे के जुलकरनैन कॉस्मेटिक और शेख इचम के तासुल राहिल मामा सरा या राहिल मस्जिद सरफा की जंगरेज मामा सरा समूह तमाम आसमानी प्रोडक्ट्स में लावे दिले जी गुवाहाटी हरीबाबाद के सरफराज कॉस्मेटिक आवसे बसुंग आवास का दावा की सुखो रिचर्द जी एबिटीग्राम की सुबंग आवास सुखोरी मोहसिन शाह कॉस्मेटिक जील मोड़ के उसामा कॉस्मेटिक लेडीज मार्केट लेडीज मार्केट के सोनम कॉस्मेटिक सूर्या कॉलेज रोड बानी नुसमंग तमाम आसमानी प्रोडक्ट पे इंतजार दी और पेमा लटक की तासुला फेदा मेडिकल स्टोर वाला सर नसीम मार्केट की तासुला पून कॉस्मेटिक्स वाला सर आसिफ मेडिकल स्टोर वाला सर जी दोराय केल खलीज सुपर स्टोर वाला सर रॉयल बेकरी वाला सर तोर घर के तासुला सवाब गुल कॉस्मेटिक्स वाला सर अबे शाम के प्रिंस सुपर स्टोर शाह फैसल कॉस्मेटिक यूसुफ जई स्टोर शाहजी सुपर मार्ट जैन खुशबू महल आउदा खशानी बहादुर खान कॉस्मेटिक ताकूर के मोइन कॉस्मेटिक शीना कॉस्मेटिक हाजी जायद सेफ सर उगई केनवर अली कॉस्मेटिक फातमा कॉस्मेटिक मोहम्मद अफजल कॉस्मेटिक मिर्स कब्रिस्तान सरख्वा की ख्वाजगान सर न्यू जनरेशन कॉस्मेटिक छतरप्लेन की शाजी कॉस्मेटिक कराची कॉस्मेटिक और सिंगार कॉस्मेटिक्स वाला सरा आओ लीली शंग जमंग आसमानी तमाम प्रोडक्ट अब्दुल रूप मौलाना सिर्फ सर मिला शांगल की जुम्मन आवाज सुखुरी बबेली बाबा की बख्त आलम कॉस्मेटिक और करोड़ा की उमर अली कॉस्मेटिक शायान कॉस्मेटिक डीरो की तासुला इरफान इन मोहम्मद नबी कॉस्मेटिक हुसन जादा कॉस्मेटिक जमजम सुपर स्टोर अलई की तासुला शम्स करियाना स्टोर पेराडाइज बिल्कुल मखामा खुदीन इलावा मौलाना अब्दुल्ला गौरी सिर्फ सर पतीलो बाजार की आओ से बसुमंग आवाज का शाहपुर के सुकुर इख्तियार शॉपिंग सेंटर वाला सरा मोहम्मद ने जैसे किसुमंग आवाज सुकुर अल्तम सुमंग तमाम आसमानी प्रोडक्ट सरे जी बाजवल की कारी अब्दुल नासिफ सर अमन मार्केट खार बाजार नसीर कॉस्मेटिक अमन मार्केट खार बाजार आओ शिंगस मार्केट के हम सुमंग तमाम आसमानी प्रोडक्ट सरे कारी तासिन उलासिफ सर अनाद के लिए कारी इनायत सिर्फ सर जमुग तमाम आसमानी प्रोडक्ट मिले सर एम सर अभी तक कड़ी दखा आओ से बसुमंग आवाज का दवा की सुकुर इचर तचिराट की बरीकूट की बरीकूट की लाहौर कॉस्मेटिक्स वाला सर हम सुमंग तमाम आसमानी प्रोडक्ट सरे जी उदीन लवाप हंगूपट बाजार के पसंगीट बाजार के हम समूह तमाम आसमानी प्रोडक्ट आज सुबह इंतजार दी कुहाट के शाखेल कॉस्मेटिक्स वाला सर कोतवाली मस्जिद सर बिल्कुल मखामक आओ बिलाल कॉस्मेटिक किंग गेट और किंग गेट के अजीज कॉस्मेटिक्स वाला सर अपर दीर के वहीद गुल कॉस्मेटिक अनवर शाह रेलपुर खैसर रहमान कॉस्मेटिक अबरवल बाजार के परमान कॉस्मेटिक रहमान गुल कॉस्मेटिक्स वाला सर हम समूह तमाम आसमानी प्रोडक्ट सरे जी बाकी सुमंग आवाज का दावा की सुकुरी ख्वाजा खेले की दुआ कॉस्मेटिक चिनार बाबा बाजार के जान शॉपिंग सेंटर चिनार बाबा बाजार की अपमिंगवर मीना बाजार की जमुन तमाम आसमानी प्रोडक्शन तासुल मिला हुए दिलेशी जी हटाए मुख्तसर इंशाल्लाह कभी वफा सागान वफाओ का अजुन वफाओ का सबा पूरे जुअंदी पारिशु जमुन आवाज से दावा के सुख बकम जिक्री जमुन आसमानी प्रोडक्ट तासुल हर जे तजानदर रसवले देखा कर सबा पूरे खपली रूर ला इजाजत वर की दल्लु अल्लाह फमान आसमानी कॉस्मेटिक्स पाकिस्तान जिंदाबाद।
1: रेडियो अमन नेटवर्क
2: पैगाम अमन है,
3: प्यार की एक दुनिया लेकर
2: मोहब्बत समेट कर
4: रेडियो अमन आया आपकी जिंदगी में।
2: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
4: रेडियो अमन नेटवर्क अमन
5: سارا داس دی ماشومان یو خوا او تبل خوا کپڑو شاپنگ دا پاربا ترسو مونگا بازارونو کی گرزو
6: او ہو سریا پریشان کی گما ددی مسلی را سرا ڈیر خیستا حل دی
5: آغا سو
6: السید کلاک ہاؤس اینڈ گارمنٹ سینٹر دا سڑو تا پارا ہا معیاری او وڑ سٹھو نے ملاوی گی لکا گریس ٹام ٹیکس اڈمانی پاشا الکرم او نور ملٹی نیشنل برینڈز او دا زنانو دا پارا ماریا بی مرین سفائر نشان اپرینٹڈ لون ہم ملاوے گی اور دالا سکے دماشمان دا پارا فینسی کپڑے ہم موجود دی
5: مطلب یو چھت لاندی دا ٹول سامان
6: آو آو دا یو چھت لاندی دا ہر سے ملاوے گی
5: واہ واہ واہ واہ بیا خو بیلو بیلو دکانوں تا دتلو ضرورت نشتا
6: آو جی بالکل پورا فیملی شاپنگ دا پارا صرف یونو السید کلاتھ ہاؤس اینڈ گارمنٹ سینٹر بٹاگرام تاسو دخوخی دکان نو پتہ یاد ساتے السید کلاتھ ہاؤس اینڈ گارمنٹ سینٹر بٹاگرام نیس پی ایس او پمپ الفقیر شاپنگ پلازا بٹاگرام او پته در نقلتی کی نو سید خالد شاہ او پرویش شاہ سره په دې نمبر رابطہ کولی شئ 0351 33 640 بل نمبر دی 0391 21 162 السید کلاتھ ہاؤس اینڈ گارمنٹ سینٹر د خوشالۍ نه
7: گرانو اوریدونکو تاسو آواز اورئ د ریډیو امن 88.4 بٹ گرام مونږ سره اوسئ.
8: شکریہ آپ نے ریڈیو امن FM 88.4 بٹ گرام ٹیون کیا.

0: निक्स, मैं सदस्यू आज फर्स्ट ऑफ ऑल ये बताओ मुझे नाइट शो में मेरा एसएमएस स्किप क्यों किया था? जस्ट आंसर दो स्टूपिड इंसान, मुझे नहीं था पता। और हम किसी के साथ इम्तियाजी सलूक नहीं करते कि किसी को हम वो कहते हैं कि ऊपर लाऊं, किसी को हम स्कैप करें।
1: मैंने गलती किया था,
0: नहीं मैंने ऐसा कुछ भी नहीं किया, मुझे याद है। अच्छा आगे बढ़ते हैं, अगर फिर भी मैंने ऐसा कुछ किया तो इसके लिए मैं बिल्कुल माजरत नहीं करूंगा।
1: ना ना असल जबरदस्त रहा,
0: मैंने ऐसा कुछ भी नहीं किया। एक बात याद रखने माधव भाई, मैंने पिछले भी आपको कहा था एक शो में कि मैं तब सॉरी कहता हूँ जब मेरी गलती हो। जब मेरी गलती में कभी हर की सॉरी नहीं करता।
1: खबर से
0: गलती करी मैं गलती न करे। I swear ز قسم کو مدی خبر باندې ما یو میسج هم نو اسکی پر ما یو
1: ما اصل کی یو خبر د زکم یو خبره کنه ما بلوس بیا بغه کتو کن غی میسج ډیر لیټ راغلو ما تاسو دم دونه یچ ها نو خیر خپکی نه کور کې کې میسج تقریبا تبا دام منی کو نه پس سبا منه میسج راغ ما تاسو یچ پس سبا منه میسج راغلو ما تاسو یچ ها
0: نیکسٹ شو کی
1: نه نه کم تاسو بغه کم شپه ما شو چوکا ها پس سبا جمعې ورځ وکنه او یت سټوډیو کې دم چې ما چیک کنو یو نیم باندې دغه میسج راغلو
0: خبردار
1: اکثر موبائل خیر معذرت ہوں
0: بالکل ہر کسی خبر گیلی اکثر خل کام کی
1: ولا گیلی اچانک نو خپی گنا
0: نه زنه گیلی
1: گیلی هر اچانک
0: پر گیلی دا خبرې مکو پلیز نه پینے کا شوق تا نه پلانے کا شوق تا بس همه ته صرف نظرې ملانے کا شوق تا مگر کیا کرے نظرې بھی ان سے ملا بیٹھے مگر کیا کرے نظرې بھی ان سے ملا بیٹھے جنہیں نظرې چورانے کا شوق تا
1: واہ
0: واہ واہ واہ سب کر سب غټه واہ واہ دا چچ چچ کرا اب ضرورت نہیں رہی کہ خود کو ثابت کرے ہم اب ضرورت نہیں رہی کہ خود کو ثابت کرے ہم آپ نے جو سمجھ لیا سمجھے وہی ہیں ہم واہ جی واہ کیا بات ہے